0: ऊंचाई पर है, वहां तक उसे पहुंचाने में स्वतंत्र भारत के बाद प्रत्येक सरकार का योगदान है। मैंने लाल किले से भी ये बात कई बार दोहराई है। आज ये संग्रहालय भी प्रत्येक सरकार की साझा विरासत का जीवंत प्रतिबिंब बन गया है।
1: During his visit to the Pradhan Mantri Sangrahalaya, Justice S. Turai Raja of Sri Lanka shared his reflections on India's democratic journey and the leadership that has shaped the nation.
2: We came to Delhi on the invitation of the Chief Justice of India, and it's a surprise call from the esteemed establishment to visit them. The people are very nice, the organizers are superb, the directors and the cheerful children, those who are guiding us, and our spice in a different level. And I don't feel like going, but wish to come back again.
1: Located at Teen Murti Marg in New Delhi, the Pradhan Mantri Sangrahalaya inspires the younger generation by showcasing the vision, leadership and contributions of all the Prime Ministers. Anand Kumar, Akashwani News, Delhi.
3: Prime Minister Modi will launch 5 major development projects worth around 3,350 crore rupees in Ladakh tomorrow through video conferencing. The projects aim to strengthen connectivity, improve energy infrastructure, conserve cultural heritage and enhance water security in the region. Maharashtra has declared 305 of the state's 358 talukas drought hit, covering more than 85% of the state's talukas following the addition of 40 more talukas to the list. Speaking to reporters after a state cabinet meeting in Mumbai today, Chief Minister Devendra Fadnavis said each farmer in the affected areas will receive initial financial assistance of 5,000 rupees directly into their bank accounts before Diwali. The Pension Fund Regulatory and Development Authority and NPCI Bheem Services Limited have launched Tatkal NPS on the Bheem Payments app. The new feature allows eligible citizens to open a national pension system account in just 3 steps using existing bank-verified KYC and UPI, eliminating the need for branch visits or fresh paperwork. India's Anand Kumar Velkumar won a silver medal in the men's 1,000-meter sprint category at the World Skating Games being held at Asuncion in Paraguay. The Tamil Nadu skater missed out on a chance to win gold by a narrow margin of 4 milliseconds. Earlier, he won bronze in the 500-meter sprint. In men's cricket, West Indies have set a target of 248 runs for hosts India in the 4th T20 International in Hyderabad. Earlier put into bat, West Indies posted 247 runs for the loss of 3 wickets in the stipulated 20 overs. In reply, India were 24 for no loss in 1.5 overs when reports last came in. The hosts are leading the 5-match series 2-1 after defeating West Indies by 14 runs in the 30-20. Prime Minister Narendra Modi will interact with the Indian contingent that participated in the Asian Games 2026 in New Delhi tomorrow. And now before we end the bulletin, the headlines once again. Union Cabinet approves continuation of National Social Assistance Program for 5 years, revises eligibility criteria and assistance rates for disability pension beneficiaries. Government gives nod to strategic restructuring of IDBI Bank and 78-day bonus for railway employees. Prime Minister Narendra Modi reaffirms India's commitment to building a forward-looking strategic partnership with Canada. Maharashtra declares 305 talukas drought hit, announces initial aid of 5,000 rupees for each farmer before Diwali. India's Anand Kumar Velkumar wins silver medal in men's 1,000-meter sprint at World Skating Games in Paraguay. That is all in the news at 9. Good night.
4: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं नीतिका त्यागी। काबीना ने समाजी मदद से मुतालिक कौमी प्रोग्राम को मजीद 5 बरस जारी रखने को मंजूरी दी है। उसने माजूरी पेंशन के मुस्तफिदीन के लिए अहलियत की शराइत और इमदाद की शरहों में भी नजरसानी की है। हुकूमत ने आईडीबीआई बैंक की अहम तंजीमें 9 और रेलवे मुलाजिमीन के लिए 78 दिन के बोनस को मंजूरी दी है। वजीर आजम नरेंद्र मोदी ने कनाडा के साथ कलीदी शराकतदारी के भारत के अज्म का इयादा किया है। दोनों मुमालिक ने तिजारत, तवानाई और सिक्योरिटी पर तवज्जो मरकूज करते हुए बाहमी ताल्लुकात की पेशरफ्त का जायजा लिया। भारत ने सऊदी अरब में सिविल बुनियादी ढांचे पर हमलों को नाकाबिल कबूल करार दिया है। उसने इन्हें फौरन रोके जाने पर जोर दिया। महाराष्ट्र ने 305 तालुकाओं को कहत से मुतासिरा करार दिया है। उसने दिवाली से पहले हर किसान के लिए 5,000 रुपए की इब्तदाई मदद का ऐलान किया है। भारत के अनंत कुमार वेलकुमार ने प्रागवे में वर्ल्ड स्केटिंग गेम्स में मर्दों की 1000 मीटर स्प्रिंट में चांदी का तमगा जीता है और मर्दों के क्रिकेट में हैदराबाद में भारत और वेस्टइंडीज के दरमियान चौथा T20 बैन अल-अक़वामी मैच जारी है। अब खबरें तफसील से। मरकजी काबीना ने समाजी मदद से मुतालिक कौमी प्रोग्राम को 2026-27 से 2030-31 तक मजीद 5 बरस तक जारी रखने को मंजूरी दी है। इस पर 53,428 करोड़ रुपए के अखराजात आएंगे। उसने माजूरी पेंशन मुस्तफिदीन के लिए अहलियत की शराइत और इमदाद की शरानी की दिल्ली में वजीर आजम नरेंद्र मोदी की सदारत में मरकजी काबीना की मीटिंग के बाद मीडिया को तफसील बताते हुए ये ऐलानात किए। जनाब वैष्णव ने कहा कि इस मंजूरी से समाजी तहफ्फुज का तरीकाकार मुस्तहकम होगा और सभी 36 रियासतों और मरकज के जेर इंतजाम इलाकों के तकरीबन 3,20,00,000 मुस्तफिदीन को इससे फायदा होगा। उन्होंने कहा कि माजूरी पेंशन स्कीम के तहत अब मुस्तफिदीन के लिए 79 साल की उम्र तक 375 रुपए और 80 साल या उससे ज्यादा की उम्र के लिए 625 रुपए होंगे। वजीर मौसूफ ने कहा कि बुजुर्ग शहरियों और बेवाओं के लिए पेंशन स्कीमें उनके कुनबे को फायदे की स्कीम के साथ इसी तरह जारी रहेंगी।
5: दिव्यांगजनों के लिए जो पहले 80% थ्रेशोल्ड था डिसेबिलिटी पेंशन में एलिजिबिलिटी के लिए, उसको आधा करके 40% पर भी अब दिव्यांग पेंशन दिया जाएगा। पहले दिव्यांग पेंशन 18 साल से ऊपर के व्यक्ति को ही दिया जाता था, अब जन्म से ही दिव्यांग जन को पेंशन में कवर किया जाएगा। 27,00,000 दिव्यांग जन लाभार्थी होंगे। टोटल लाभार्थियों की संख्या बढ़ के करीब 3,20,00,000 हो जाएगी।
4: काबीना ने IDBI बैंक की अहम तंजीमें नौ को भी मंजूरी दी है। मीडिया को तफसील बताते हुए मरकजी वजीर ने कहा कि भारत सरकार और लाइफ इंश्योरेंस कॉरपोरेशन ऑफ इंडिया की तंजीमें नौ शुदा इदारे में मुश्तरका तौर पर 34% हिस्सेदारी रहेगी। मरकजी काबीना ने 11,40,000 से ज्यादा अहल रेलवे मुलाजिमीन के लिए मंजूरी दी है। जनाब वैष्णव ने कहा कि ये बोनस त्योहारों से पहले अहल रेलवे मुलाजिमीन को सालाना तौर पर दिया जाता है। उन्होंने कहा कि इस साल 78 दिन की उजरत के बराबर ये रकम गैर गजट रेलवे मुलाजिमीन को दी जाएगी।
5: रेलवे के करीब 11,40,770 कर्मचारियों के लिए परफॉर्मेंस लिंक्ड बोनस, 78 दिनों का बोनस आज कैबिनेट ने अप्रूव किया। ये दीपावली का उपहार है रेलवे के सभी कर्मठ कर्मचारियों के लिए जो दिन रात मेहनत करते हैं। करीब 2,009 करोड़ रुपए का टोटल बोनस है।
4: 78 दिन के लिए हर अहल मुलाजिम को दिया जाने वाला ज्यादा से ज्यादा बोनस 17,951 रुपए है। मरकजी वजीर खजाना निर्मला सीतारमन ने कहा है कि इक्तिसादी उमूर से मुतालिक काबीना कमेटी की जानिब से IDBI बैंक की स्ट्रेटेजिक तंजीमें नौ की मंजूरी के साथ ही आज भारत की इस्लाहाती पेशरफ्त ने नया संगे मील उबूर किया है। एक सोशल मीडिया पोस्ट में वजीर खजाना ने कहा कि हुकूमत अब बराह रास्त गैर मुल्की सरमायाकारी के जरिए बैंक की तरक्की के अगले मरहले की राह हमवार कर रही है, जबकि बैंक में अपनी अकलियती हिस्सेदारी बरकरार रखेगी। मोहतरमा सीतारमन ने कहा कि इस काम से न सिर्फ बैंकारी के निजाम को मजीद मुस्तहकम बनाने में मदद मिलेगी बल्कि बैंकारी खिदमात को आलमी मियार से भी आगे ले जाने में मदद हासिल होगी। वजीर आजम नरेंद्र मोदी ने कनाडा के साथ एक तामीरी और कलीदी शराकतदारी की खातिर भारत के अजम का इरादा किया है, जिसका मकसद दोनों मुल्कों के अवाम को वाज़ह फवायद फराहम करना है। जनाब मोदी को मुस्तहकम करने के सिलसिले में जारी कोशिशों का जायजा लिया। मीटिंग के दौरान तरफेन ने तजारत, टेक्नोलॉजी, सिक्योरिटी, तवानाई, तालीम और अवाम से अवाम के रबतों समेत अहम शोबों में इश्तराक बढ़ाने पर तबादला ख्याल किया। वजीर आजम ने बाहमी रबतों में मजबूती की जरूरत पर जोर दिया और कहा कि ये ठोस नतायज में तब्दील होने चाहिए, जिनमें जामे इकतसादी शराकतदारी मुआहिदा CEPA के सिलसिले में बातचीत जल्द मुकम्मल होना शामिल है। दोनों रहनुमाओं ने हमें दिलचस्पी के इलाकाई और आलमी मामलात पर तबादला قومی راجدھانی میں وزیر خارجہ ڈاکٹر ایس جے شنکر اور ہنرمندی کے فروغ اور کاروبار کے وزیر مملکت جینت سنگھ سے بات چیت کی۔ وزیراعظم نریندر مودی نے کہا ہے کہ ملک کی موسیقی، رقص، سینما اور کھان پان دنیا بھر میں معاشروں کے ساتھ ملک کے مسلسل رابطے کا اہم وسیلہ ہیں، اور زور دے کر کہا ہے کہ ملک کے ثقافتی ورثے کو عالمی سطح پر زیادہ سے زیادہ تسلیم کیا جا رہا ہے۔ وزیراعظم نے آج نئی دلی میں دنیا بھر میں بھارت کے ثقافتی رابطوں سے متعلق تین روزہ بین الاقوامی کانفرنس کے افتتاحی اجلاس میں ایک تحریری پیغام میں یہ بات کہی۔ وزیراعظم نریندر مودی کل ویڈیو کانفرنسنگ کے ذریعے لداخ میں تقریباً 3,350 کروڑ روپے مالیت کے 5 اہم ترقیاتی پروجیکٹوں کا افتتاح کریں گے اور ملک کے نام وقف کریں گے۔ ان پروجیکٹوں کا مقصد خطے میں کنیکٹیویٹی کو مستحکم کرنا، توانائی کے بنیادی ڈھانچے کو بہتر بنانا، ثقافتی ورثے کو تحفظ فراہم کرنا اور پانی کی یقینی فراہمی میں اضافہ کرنا ہے۔ اس موقع پر وہ اجتماع سے خطاب بھی کریں گے۔ وزیراعظم لیہ میں کشوک باکولا رمپوچی ہوائی اڈے پر 640 کروڑ روپے کی لاگت سے تعمیر کردہ نئی مسافر ٹرمینل بلڈنگ کا افتتاح کریں گے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ وزیراعظم نریندر مودی نے عوامی خدمت کے 25 سال مکمل کر لیے ہیں۔ جن سیوا سے دیش سیوا کے منتر اور پختہ عزم کے ساتھ یہ سفر آگے بڑھا ہے اور یہ مسلسل آگے بھی جاری ہے۔ سیوا اور سشاسن کے ان کے نظریے سے رہنمائی حاصل کرتے ہوئے سرکار سال 2047 تک وکست بھارت کے مقصد کو حاصل کرنے کی سمت مسلسل کام کر رہی ہے۔ اپنی خصوصی سیریز کے تحت آج ہم اس بات کا تذکرہ کر رہے ہیں کہ پردھان منتری سنگرہالیہ جیسی پہلوں کے ذریعے اس نظریے کو کس طرح کی شکل دی جا رہی ہے۔
6: وزیراعظم نریندر مودی نے 2022 میں پردھان منتری سنگرہالیہ کا افتتاح کیا تھا۔ یہ میوزیم ملک کی ترقی میں سبھی وزرائے اعظم کے تعاون کو اجاگر کرتا ہے۔ مرکوزہ میوزیم یہ دکھاتا ہے کہ کیسے بھارتی جمہوریہ نے معاشرے کے ہر طبقے سے آنے والے رہنماؤں کو ملک سازی میں تعاون کرنے کے مواقع فراہم کیے ہیں۔ دو عمارتوں میں پھیلا یہ جدید ڈیجیٹل میوزیم یہاں آنے والے لوگوں کو بھارت کی سیاسی تاریخ، جمہوری روایات اور ترقی کے سفر سے روشناس کراتا ہے۔ پردھان منتری سنگرہالیہ کا افتتاح کرتے ہوئے وزیراعظم نریندر مودی نے اسے تمام حکومتوں کے مشترکہ تعاون اور مشترکہ ورثے کی جیتی جاگتی علامت سے تعبیر کیا تھا۔
0: دیش آج جس اونچائی پر ہے وہاں تک اسے پہنچانے میں سوتنتر بھارت کے بعد سے بھی یہ بات کئی بار دہرائی ہے۔ آج یہ سنگرہالے بھی پرتیک سرکار کی ساجھا وراثت کا جیونت پرتیبمب بن گیا ہے۔
6: آکاشوانی نیوز دلی سے آنند کمار کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فرقان خان۔
4: بھارت نے سعودی عرب کے ساتھ یکجہتی کا اظہار کیا ہے اور مغربی ایشیائی ملک میں حالیہ حملوں کی سخت مذمت کی ہے۔ آج دوپہر نئی دلی میں میڈیا کو تفصیل بتاتے ہوئے وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے کل آرامکو ہیڈ کوارٹر پر ہوئے حملے کی مذمت کی۔ انہوں نے کہا کہ بھارت شہری بنیادی ڈھانچے پر سبھی حملوں کی مذمت کرتا ہے، اور انہوں نے اس طرح کی کارروائیوں کو ناقابل قبول قرار دیتے ہوئے انہیں فوری طور پر روکنے پر زور دیا۔ جناب جیسوال نے کہا کہ بھارت ملک کے اقتدار اعلی کے دفاع کے سلسلے میں سعودی عرب کے عوام اور حکومت کے ساتھ یکجہتی کا اظہار کرتا ہے۔ انہوں نے مزید کہا کہ بھارت امید کرتا ہے کہ خطے میں جلد امن اور معمول کے حالات بحال ہوں گے۔ انسانی حقوق سے متعلق اقوام متحدہ کے ہائی کمشنر کے دفتر کی جانب سے قومی راجدھانی میں صورتحال پر حالیہ رائے زنی پر رد عمل ظاہر کرتے ہوئے جناب جیسوال نے اس تشویش کو غیر ضروری اور ناقابل قبول قرار دیا۔ آج ریاض میں بھارتی سفارت خانے نے سبھی بھارتی شہریوں پر زور دیا ہے کہ وہ مسلسل مقامی حکام کی ہدایات کی پابندی کریں، فضائی حملے کی صورت میں گھروں کے اندر رہیں، اور سعودی عرب میں موجودہ صورتحال کے سلسلے میں کسی ویڈیو یا خبر کو شیئر کرنے سے گریز کریں۔ ریاض میں شاہ خالد بین الاقوامی ہوائی اڈے پر پروازیں اب بھی معطل ہیں۔ مہاراشٹر میں ریاست کے کل 358 تعلقاؤں میں سے 305 تعلقاؤں کو سوکھے سے متاثر قرار دیا گیا ہے۔ سوکھے سے متاثر علاقوں کی فہرست میں مزید 40 تعلقے کے اضافے کے بعد سوکھے سے متاثر تعلقے کی تعداد مجموعی طور پر 85% ہو گئی ہے۔ وزیر اعلیٰ دیویندر فڑنویس نے اعلان کیا ہے کہ متاثرہ علاقوں میں کسانوں کو دیوالی سے پہلے ابتدائی امداد کے طور پر 5,000 روپے براہ راست ان کے بینک کھاتوں میں بھیجے جائیں گے۔ साल 2015 से 2024 के दरमियान भारत में तपेदिक टीबी के नए केसेस में आलमी सतह पर 12% की कमी के मुकाबले 21% की कमी दर्ज की गई है। आलमी इदारा सेहत की आलमी टीबी रिपोर्ट के मुताबिक भारत में टीबी के इलाज से मुतालिक कव